0: खुसीका पलहरू साट्न, दुःखका क्षणहरू बाँड्न, कोही साथी खोज्दै हुनुहुन्छ? खुसीका पलहरू साट्न, दुःखका क्षणहरू बाँड्न, कोही साथी खोज्दै हुनुहुन्छ? त्यसो हो भने हामी छौँ तपाईँको माझमा। मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नोपन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
1: भर जन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानु भक्त धनी भइकन किन यस्तो। मेरा इनार न त तल पाटिकै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्, त्यस खाँसीले कसरी आज दिएछ अर्ती। धिक्कार हो मकान बस्नु नराखी कीर्ति।
2: रेडियो 4EBFM 98.1 प्रत्येक आइतबार दिउँसो 4-5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेल र म केशव शर्माको हार्दिक अभिवादन कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज असार महिनाको 28 गते 2083 साल र इस्वी सम्मत अनुसार आज जुलाई महिनाको 12 तारिक 2026। सधैँको आइतबार चाहिँ आज पनि हामी कार्यक्रममा उपस्थित भइसकेका छौँ नयाँ सामग्रीका साथमा र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले कार्यक्रम सुन्नुभयो। कार्यक्रमको सुरुवातमा विमलजीले एउटा कविताको अंश वाचन गर्नुभयो। भानुभक्त आचार्यद्वारा रचित यो कविता थियो र आजको प्रसङ्ग पनि यही कविताको सर्जक भानुभक्त आचार्यसँग सम्बन्धित छ। भोलि असार 29 गते आदिकवि भानुभक्त आचार्यको 113 जन्म जयन्ती 213 जन्म जयन्ती परेको छ, जसलाई संसारभरि नेपाली भाषा प्रेमीहरूले भानु जयन्तीको रूपमा मनाउँदै आएका छन्। आजको कार्यक्रममा हामी यही सेरोफेरोमा रहेर भानुभक्तको बारेमा केही कुराकानी गर्नेछौँ, भानुभक्तका रचनाहरू सुनाउने प्रयास गर्नेछौँ र साथमा सङ्गीतको हिसाबले हामी नेपाली साहित्यका केही सृजनाहरू जसलाई गीतको रूपमा रेकर्ड गरिएको छ ती सृजना पनि हामी यहाँलाई सुनाउनेछौँ। साथमा भानुभक्तको रामायणका केही श्लोकहरू पनि हामी यहाँहरूलाई सुनाउनेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। हिजो मात्रै विमलजी ब्रिस्बेनमा भानु जयन्तीको कार्यक्रम सम्पन्न भएको छ, तपाईँ पनि हुनुहुन्थ्यो, म पनि थिएँ, के कस्तो भयो सुनाउनु, त्यहीबाट सुरु गरौँ।
1: मैले पनि झनै हिजोको कार्यक्रमकै बारेमा चाहिँ नि कुरो उठाउनु पर्छ कि भनेर सोचिरहेको थिएँ। दाइले झ्याट्ट चाहिँ नि कुरा उठाइ नै हाल्नुभयो। असाध्यै एउटा सृजनशील कार्यक्रम हिजो सम्पन्न भएको चाहिँ नि महसुस भयो मलाई चाहिँ व्यक्तिगत रूपमा पनि, र आफै पनि चाहिँ नि हिजोको कार्यक्रम हेरेपछि अलिकति कता कता यो भाषाको क्षेत्रमा आप्रवासमा रहेर हामी जुन भाषा साहित्य र संस्कृतितर्फ जति हामीले ध्यान राख्नुपर्ने हो, जति रुचि र जति एउटा उत्साहपूर्वक ढङ्गले चाहिँ नि हामीले एउटा अभियानलाई छेड्नुपर्ने थियो, हामी आफ्नो ढङ्गले संस्थागत रूपमा व्यक्तिगत रूपमा चाहिँ नि लागिपर्नेहरू लागि नै रहनु भएको छ। तर विशेष गरी यस्तो गरी आदिकवि भानुभक्तको जन्म जयन्ती या विभिन्न अन्य यस्ता सर्जकहरूको चाहिँ नि सम्झनामा या त्यस्तो चाहिँ नि कार्यक्रमहरूको अवसरमा विशेष गरी चाहिँ नि अघिल्ला वर्षहरूमा चाहिँ खासै धेरै सङ्ख्यामा उल्लेखनीय त्यस्तो उपस्थिति भएको पाइँदैन थियो। तर हिजो भने चाहिँ असाध्यै चाहिँ नि एउटा ठुलो सङ्ख्यामा उपस्थित भएको र विशेष गरी चाहिँ नि यो ब्रिस्बेनको उत्तरी र दक्षिण भेगका पाठशालाका साना भाइ बहिनीहरूको पनि उपस्थिति, भाइ बहिनीहरूले पनि यहाँ जन्मिएका साना बालबच्चाहरूले चाहिँ आफूले लेखेका कविताहरू जुन आफैले गर जुन प्रस्तुति दिनुभयो र अन्य सांस्कृतिक कार्यक्रमहरू पनि चाहिँ समावेश भएको सम्पूर्णमा सबै एउटा भाषा साहित्य संस्कृति सम्बन्धी सम्पूर्ण रूपले चाहिँ नि यो अति उत्तम कार्यक्रम थियो, सबैलाई समेटेको थियो, साना बालबच्चादेखि लिएर वृद्ध सिनियर हाम्रा समाजका अगुवा व्यक्तित्वहरूको पनि उत्तिकै सुरुचिपूर्ण त्यसमा उपस्थिति थियो। उहाँहरूले पनि आफ्ना सिर्जनाहरू सुनाउनु भएको थियो, जहाँ हामीले सुन्ने मौका पायौँ, सुनाउने मौका पायौँ। यो आफैमा असाध्यै एउटा चाहिँ एउटा कोसे ढुङ्गाको रूपमा मैले लिएको छु र आगामी वर्ष पनि भाषा साहित्यसँग सम्बन्धित यस्ता कार्यक्रमहरू आगामी वर्ष मात्र नभन्दा आगामी दिनहरूमा चाहिँ नि यसले यस्तै गतिका साथ चाहिँ नि अगाडि बढ्ने क्रम चाहिँ नि जारी रहोस्। हामी सबैले आफ्नो तर्फबाट, आफ्नो घरबाट, समाजबाट यसतर्फ अलिकति भए पनि रुचि चाहिँ, भोलि भानु जयन्ती पनि परेको छ, यसैलाई अवसर मानेर चाहिँ नि होइन त्यही अब यसै अवसरबाट चाहिँ नि हामी अगाडि बढाउनेछौँ भनेर चाहिँ नि सबैले चाहिँ आत्मसात पनि गर्नुपर्छ कि जस्तो लाग्छ मलाई।
2: जरुर विमलजी, म केही थप कुराहरू पनि यहाँ राख्न चाहन्छु यो कार्यक्रमको बारेमा। यो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्यान्ड च्याप्टरले आयोजना गरेको थियो, जसमा एनएक्यू, एनआरएनए, क्युएनसिसी र नेपाली कला संस्कृति साहित्य प्रतिष्ठानको सहभागिता रहेको थियो। कार्यक्रममा भानु भक्तको फोटोमा माल्यार्पण गर्ने काम रह्यो। हामी सबै मिलेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गऱ्यौँ, उहाँलाई सम्झ्यौँ। त्यसपछि यहाँका स्थानीय कविहरूद्वारा कविता वाचनको कार्यक्रम थियो। करिब 12-13 कविहरूले आफ्ना रचनाहरू वाचन गर्नुभयो। त्यसपछि ससाना बालबालिकाहरू नेपाली पाठशालाका र त्यो बाहिरका पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसको एउटा उल्लेखनीय प्रस्तुति मुना मदन नाटक साना बालबालिकाको प्रस्तुत रहेको थियो र छोटो रूपमा मुना मदन नाटक प्रस्तुत गरिएको थियो। त्यो नाटकको तयारी हेर्दाखेरि चाहिँ निकै नै परिश्रम गरेको देखिन्छ।
1: हजुर,
2: यसरी यस्ता कुराहरूले तपाईँ हामी सबैलाई फेरि एकपल्ट सम्झे फर्केर नेपाली भाषा, नेपाली कला, नेपाली संस्कृति, हाम्रा साहित्यिक कृतिहरूलाई एकपल्ट फर्केर हेर्न प्रेरणा प्रेरित गर्छन्। अघि विमलजीले पनि भन्नुभयो होइन, र हामी आशा गर्छौँ आगामी दिनमा हाम्रो आफ्नो भाषा, आफ्नो कला, साहित्य, संस्कृतिप्रतिको जुन सद्भाव छ, जुन प्रेम छ, त्यो अझ प्रगाढ हुनेछ र आगामी वर्षमा अझ राम्रा कार्यक्रमहरू हामीले देख्न पाउनेछौँ। हाम्रो पुस्ताको एउटा जिम्मेवारी यो पनि छ कि हामीले बुझेका, हामीले जानेका कुराहरू आगामी पुस्तालाई पनि हस्तान्तरण कुनै न कुनै तरिकाबाट गर्नुपर्छ, उनीहरूलाई प्रेरित गर्नुपर्छ र यो कार्यक्रम त्यो दिशामा पनि सफल भएको देखियो।
1: नितान्त रूपमा चाहिँ नि अब यो भाषा भनेको अत्यन्त एउटा समृद्ध सम्पत्ति नै हो जस्तो लाग्छ, सबैलाई लाग्ने कुरा नै भइहाल्यो। र भनिन्छ हरेक 15 मिनटमा एउटा भाषा मरिरहेको पनि छ भनेर भनिन्छ, कता कता सुनिन्छ विश्वमा अहिले होइन। हामी त त्यस्तो देशका मुलुक भौगोलिक रूपले चाहिँ नि एउटा सानो भए पनि भाषा संस्कृतिका हिसाबले यति समृद्ध छौँ, यति धनी छौँ। लगभग 123 भाषाहरू हाम्रो देशमा बोलिन्छ, त्यसमध्ये पनि हाम्रो राष्ट्रिय भाषा भनेर चाहिँ नि सम्पूर्ण सरकारी कामकाजदेखि लिएर चाहिँ नि लगभग देशैभरिका मानिसहरूले चाहिँ नि प्रयोगमा लिएर आएको यसको चाहिँ नि मूल त खस भाषा हो, तर पछि विस्तारित रूपमा चाहिँ नि जुन अहिलेको आधुनिक नेपाली भाषा भनेर भनिन्छ। र हाम्रो जस्तो मुलुक जहाँ आप्रवासनको जुन एउटा अवस्था चाहिँ नि दिनानुदिन जुन फराकिलो हुँदै गइरहेको छ, विशेष गरी हामी नेपालमै जन्मेर हुर्किएर चाहिँ नि संसारभरि छरिएर अहिले चाहिँ नि विभिन्न कारणले चाहिँ नि रहेका मानिसहरू बिचमा एउटा अवसर पनि हो, हामीले भाषालाई संसारभरि पुर्याइ पनि रहेका छौँ होइन, चिनाइ पनि रहेका छौँ, हाम्रो पहिचान जोगाउने कुरामा त चाहिँ नि हामी लागि नै परेका छौँ। र संसारभरि जहाँ जहाँ गए पनि हामी यो भाषा लिएर गइरहेका छौँ र हामी सबैको एउटा दायित्व, एउटा चाहिँ नि कर्तव्य जस्तो लाग्छ मलाई चाहिँ नि आफ्नो घरमा आफ्नो परिवारमा आफ्नो समाजमा जहाँ गए पनि यो भाषालाई चाहिँ नि कसरी हुन्छ जोगाइराख्ने आफ्नो घरमा पनि आफ्ना बालबच्चाहरूसँग चाहिँ नि कुराकानी गर्दाखेरि औपचारिक अनौपचारिक रूपमा पनि नेपालीमै कुरा गरेर आफूभन्दा विशेष गरी यहीँ जन्मिएका चाहिँ नि बालबच्चाहरूमा चाहिँ नि यो भाषा रूपान्तरण गर्ने या पुस्तान्तरण गर्ने कुरामा चाहिँ हामी अलिकति बढी सजग हुनुपर्ने अलिकति बढी यसमा चाहिँ नि चासो दिनुपर्छ जस्तो मलाई लाग्दछ। आजकल कता कता देखिन्छ पनि हुन त त्यति त्यस्तो अनौठो पनि होइन अलिकति कता कता टिठ लाग्दो रहेछ। हामी भाषालाई अलिकति माया गर्ने अलिकति गहिरो ढङ्गले सोच्ने भएर पनि होला एउटै परिवारमा चाहिँ नि तीन पुस्ता यहाँ चाहिँ नि प्राय जमघट हुने गर्दछ। अब एउटा घरमा चाहिँ नि नाति नातिना जन्मिसकेपछि स्वाभाविक रूपमा चाहिँ नि नेपालबाट आफ्ना अभिभावकहरू आफ्ना चाहिँ नि विशेष गरेर हजुरबुवा हजुरआमाहरूको आगमन हुने गर्छ। परिवारहरूको चाहिँ नि जुन एउटा युनियन हुने गर्दछ त्यसमा अहिले कता कता कहाँ कहाँ धेरै यो समस्याहरू पनि देखिएको छ चाहिँ नि भाषागत समस्या नाता नातिनाले बोलेको चाहिँ नि हजुरबुवा हजुरआमाले नबुझिदिने हजुरआमा हजुरआमाले बोलेको नाता नातिना नबुझिदिने यसले गर्दाखेरि यसमा जोडमा समस्या आउँछ जसले गर्दा एउटा भावना बलियो हुन पाउँदैन एउटा परिवार कसिलो र गठिलो हुने चाहिँ नि अवसरबाट चाहिँ नि विस्तार विमुख वञ्चित भइरहेको हुन्छ तर हामीले मनन गर्न सकिरहेका हुँदैनौँ। यस्ता यस्ता धेरै कुराहरू छन् त्यसैले चाहिँ नि हामीले सधैँ भन्दै गर्ने आएको कुरा हो जहाँ जहाँ छौँ जुन जुन देशमा छौँ हामीले कानुनी रूपमा अन्य ढङ्गले त्यहाँको भाषा बोल्नै पर्ने हुन्छ त्यसलाई श्रद्धा गर्नुपर्ने हुन्छ त्यो आफ्नो ठाउँमा छ तर आफ्नो मूल जरो आफ्नो जुन मर्म छ आफ्नो जुन एउटा पुरातन छ आफ्नो ऐतिहासिकता छ प्राचीनता छ त्यसलाई जोगाउनु हामी सबैको चाहिँ नि उत्तिकै एउटा दायित्व हुन्छ तब मात्र हाम्रो पहिचान संसारभरि चाहिँ नि एउटा ठाडो शिर पारेर हामी चाहिँ नि सगरमाथाको देशको भनेर जस्तो टामी जहाँ गए पनि ढाकाको टोपी अथवा चाहिँ नि भातगाउँले टोपी लगाएर हिँड्छौँ एउटा सगरमाथालाई चाहिँ नि मानक मानेर त्यस्तै हाम्रो पहिचान अझ फराकिलो हुनेछ हाम्रो चिनारीको दायरा अझ बढ्नेछ भन्ने कुरामा चाहिँ सायद सन्देह नहोला।
2: जरुर विमलजी आजको कार्यक्रम भानु जयन्ती विशेष कार्यक्रम हो र भानुभक्तद्वारा रचित रामायणका श्लोकहरू यहाँलाई नसुनाएर यो कार्यक्रम अधुरो अपुरो रहनेछ त्यस कारणले अप्रस्तुत छ। रामायणको बालकाण्डबाट केही श्लोकहरू यहाँहरूका लागि
3: प्रस्तुत छन् भानुभक्तीय रामायणका केही उत्कृष्ट श्लोकहरू।

0: अनकन गर्दछन् तति सहज संसार पार तर्दछन्। कालैको पनि ताप हुँदैन भय सब तिनका सहज टर्दछन्।
1: जस्तै चुम्बकका नदी।
2: यो थियो रामायणको वाचन। एकैछिन चर्चा गर्न चाहन्छु भानुभक्त आचार्य, नेपाली साहित्यका आदिकवि, उहाँको जीवन र उहाँको नेपाली साहित्यप्रतिको योगदान। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको चुन्दीरङ्गामा विक्रम सम्वत 1871 असार 29 गते भएको थियो। उहाँका पिता धनञ्जय आचार्य सरकारी जागिरे ब्राह्मण हुनुहुन्थ्यो भने उहाँको हेरचाह र प्रारम्भिक शिक्षा भने उहाँका बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो। भानुभक्तले सामान्य सानैदेखि संस्कृत भाषा, धर्म, दर्शन र पुराणहरूको औपचारिक तथा घरानीय शिक्षा प्राप्त गरे, जसले पछि नेपाली भाषामा लेख्ने सांस्कृतिक चेतना र साहित्यिक दृष्टि निर्माणमा महत्त्वपूर्ण भूमिका गर्यो। भानुभक्तको बाल्यकाल परम्परागत धार्मिक परिवेशमा बितेको थियो, जहाँ संस्कृत शास्त्र, वेद, पुराण र रामायण जस्ता महाकाव्यहरू नियमित रूपमा पाठ हुने गर्थे। यस्तो वातावरणले उनलाई एकातिर संस्कृत काव्य परम्पराको गहिरो परिचय गरायो भने अर्कोतिर नेपाली बोलचालको भाषा र सर्वसाधारणको जीवनबीच रहेको दूरी पनि देखायो। यही अनुभूतिको परिणामस्वरूप उनले आफ्नो रचना यात्रा नेपाली भाषामा सुरु गर्ने निर्णय गरे, जुन निर्णयपछि सम्पूर्ण नेपाली साहित्यको दिशा निर्देश बन्न गयो। भानुभक्त आचार्यलाई नेपाली साहित्यमा आदिकवि अर्थात् नेपाली भाषाका प्रथम महत्त्वपूर्ण कवि भनेर सम्मान गरिन्छ। यसको मुख्य कारण उनले सामान्य जनताले बुझ्ने नेपाली भाषामा काव्य र महाकाव्य लेख्ने र अनुवाद गर्ने कामलाई व्यवस्थित रूपमा सुरु गरेको ऐतिहासिक योगदान छ। भानुभक्तभन्दा पनि अघि थुप्रै नेपाली कविहरू थिए जसले धेरैजसो संस्कृत भाषामा र दरबारी भाषामा लेखे, र केहीले नेपाली भाषामा लेखे पनि ती आम साहित्यिक कृतिभन्दा पनि बढी कुनै राजाहरूको गुणगानमा लेखिएका थिए। नेपाली भाषाको साहित्यको कुरा गर्दा आदिकवि भानुभक्त आचार्यको चर्चा बिना यो एकदमै अधुरो रहन जान्छ। भानुभक्तका आचार्यका धेरै कृतिहरू छन्। त्यसमा महत्त्वपूर्ण कृति भनेको वाल्मीकि, संस्कृतमा लेखिएको वाल्मीकि रामायणको नेपाली अनुवाद हो, जसलाई भानुभक्तको रामायण भनेर चिनिन्छ। संस्कृत रामायण धार्मिक सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण भए पनि सामान्य नेपाली जनताले संस्कृत भाषा नबुझ्ने भएकाले कथा र दर्शनमा मात्र सीमित थियो। भानुभक्तले यही अन्तर घटाउने उद्देश्यले रामायणलाई लयात्मक, सहज र गेय नेपाली काव्य भाषामा रूपान्तर गरे, जसले रामायणको पहुँच आम मानिससम्म पुग्न गयो। उनले रामायणमा पात्र, घटना र धार्मिक भावनालाई मूल कथामा संरचना अनुसार राख्दै भाषालाई भने जनजीवनसँग घुलमिल हुने शैलीमा प्रस्तुत गरेका छन्। रामायणका श्लोकहरू पद्यात्मक र छन्दयुक्त शैलीकामा छन् र एउटा अचम्मको छ, रामायणमा भानुभक्तले धेरै छन्दहरू प्रयोग गरेका छन् र एउटै श्लोकलाई विभिन्न तरिकाले यसलाई गाउन पनि सकिन्छ। भानुभक्तकै कारणले पूजापाठ आदिमा संस्कृत भाषा प्रयोग हुने जुन एउटा परम्परा थियो त्यसलाई तोड्दै पछि रामायण वाचन नेपालीमा हुन थाल्यो। रामायण बाहेक भानुभक्तले अरू थुप्रै कृतिहरू रचना गरेका छन्, जसमा प्रश्नोत्तर, भक्तमाला, वधु शिक्षा जात्या जस्ता धार्मिक, सांस्कृतिक र शिक्षामूलक कृतिहरू रहेका छन्। उनका कवितामा त्यो बेलाको समाजको दर्पण पाइन्छ, सामाजिक यथार्थ चित्रित हुन्छ, जीवन दर्शन सम्बन्धी उनका भावनाहरू पनि समेटिएका छन्। हामीले कार्यक्रमको सुरुमै प्रस्तुत गऱ्यौँ घाँसीको एउटा कविता, त्यसले त्यो बेलामा एउटा साधारण मानिसको श्रम र त्यसको भूमिका बारे प्रश्न पारेको छ। त्यस्तै केही हास्य कविताहरू पनि छन् भानुभक्त आचार्यका, हामी एकछिनपछि चर्चा पनि गरौँला। यसरी भानुभक्त आचार्यले नेपाली भाषाको विकास र नेपाली साहित्यको विकासमा ठुलो योगदान गरेका छन्। एउटा भनाइ छ, पृथ्वीनारायण शाहले नेपालको राजनीतिक एकीकरण अथवा भौगोलिक एकीकरण गरे, जब भानुभक्त आचार्यले नेपालको भाषागत रूपमा एकीकरण गरेर सबै नेपालीलाई भाषाको तर्फबाट नेपाली भाषामा उन्ने काम भानुभक्त आचार्यले गरे। भानुभक्त आचार्यको बारेमा धेरै लामो समयसम्म केही चर्चा भएको थिएन नेपाली समाजमा। मोतीराम भट्टले भानुभक्तको जीवनी लेखेर उनका कृतिहरू प्रकाशन गरेर भानुभक्तलाई नेपाली समाजमा परिचित गराउने काम गरे। असार 29 गते जो भोलि परेको छ यसलाई संसारभरि नै नेपाली भाषीहरूले भानु जयन्तीको रूपमा सांस्कृतिक र राष्ट्रिय सांस्कृतिक तहमा मनाउँछन्। यसमा अघि पनि भने कविता वाचन सभा सेमिनार साहित्यिक प्रतियोगिता सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिन्छ। भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुदी रङ्बा रङ्घालाई पनि एउटा विशेष साहित्यिक तीर्थस्थल र राष्ट्रिय भावनाको केन्द्रको रूपमा सम्मान गर्ने परम्परा पनि निर्माण हुँदै आएको छ। भानुभक्तको यो जन्म जयन्तीको अवसरमा भारतमा पनि धुमधामसँग खास गरी सिक्किम दार्जिलिङ क्षेत्रमा धुमधामसँग यो दिन मनाइन्छ र भने सिक्किममा त सिक्किमको प्रदेशको सबभन्दा ठुलो चाड नै भानु जयन्ती हो भनेर पनि भनिन्छ। यसरी भानु जयन्ती मनाएर भानुको शालिकहरू स्थापित गरेर यहाँ भानु भक्तप्रति श्रद्धा व्यक्त गरिन्छ। भानुभक्त नेपाली भाषाको पहिलो कवि मात्र होइनन्, ऊ समग्र नेपाली भाषा साहित्य र संस्कृतिको इतिहासका एक युग प्रवर्तक व्यक्तित्वको रूपमा हामी सबैले स्मरण गर्नुपर्छ। फेरि कार्यक्रममा आज हामीले उहाँलाई सम्झ्यौँ। भानुभक्त आचार्यको जीवनी सम्बन्धी चर्चा अहिलेलाई यति नै। कार्यक्रममा फेरि एउटा गीत राख्ने समय भएको छ। भानुभक्त आचार्यको एउटा मिठो काव्य कृति छ, काव्य एउटा रचना छ, चपल्ला अबलाहरू एक स्वरमा गुनेकेसरी शिर गुनेकेसरीको फुलली शिरमा हिरण्य ओरी के
3: हिरण्य सखी लिगन वरिपरि अमरावती कान्तिपुरी नगरी।
2: त्यो बेलाको त्यो समयको काठमाडौँ कान्तिपुरको सुन्दरता उनले आफ्नो कवितामा वर्णन गरेका छन्। उनी कुनै बेला काठमाडौँ आएका थिए, बालाजु पनि दर्शन गरेका थिए। काठमाडौँ दर्शन गर्दाखेरि उनले लेखेको कविता हो, यसलाई गीतको रूपमा प्रस्तुत छ अबको कार्यक्रमको प्रस्तुति।

भानुभक्तका फुटकट कविताको बारेमा एउटा मिठो प्रसङ्ग छ। भानुभक्तका बुवा राणा शासनको पालामा कुनै अड्डामा काम गर्नुहुन्थ्यो र उहाँको जिम्मेवारीमा त्यो हिसाब किताब जस्तो मालपोत हुन्छ अहिले त्यस्तै त्यो हिसाब किताब गर्ने उहाँको जिम्मा थियो र कुनै कारणले आफ्नो हिसाब किताब नमिल्दै नमिलाएरै उहाँको सायद निधन भयो क्यारे। त्यसपछि त्यो हिसाब किताब नमिलेको कारणले भानुभक्तलाई पक्रिएर काठमाडौँ जेलमा राखियो। लामो

समर्थन छ भने म अब यसलाई वाचन गर्छु, म प्रयास कोसिस गर्छु है। अब यो छन्द नै कुन केमा छ मलाई ठ्याक्क थाहा भएन, तैपनि म आफ्नै लयमा यसलाई वाचन गर्ने म कोसिस गर्छु, सबैले स्वीकार्नु होला। रोज रोज दर्शन पाउँछु, चरणको ताप छैन मनमा कछु, रातभर नाच पनि हेर्छु, खर्च नगरी ठुला चयनमा म छु। लामा खुट्टे उपिया उडुसै सँगै छन् यिनकै लहरमा बसी, लामखुट्टेहरू गाउँछन् यी उपिया नाच्छन् म

0: एकमान चित्त लगाई चाकरी गर्या खुशी भया छन् हरी मन मन पाथी पनि भुक्तमान थपि दिया कहिल्यै नछुट्न्या गरी बिन्ती डिट्ठा विचारिसित म कति गरुचु परहन्छन् न बोली बोल्छन् त ख्याल गर्या झयानी पछि दिन दिन भन्दछन् भोली भोली किता शक्ति न भन्नु किताब किताब छिन्दिनु क्या न भन्छन् यी भोली भोली भोली हुँदै म सब घर बितिगो बक्सियोस् आज झोली भोली भोली हुँदै म सब घर बितिगो बक्सियोस् आज झोली।
1: धन्यवाद विमलजी, निकै मिठो गीत छ। यसमा भाषाको रूपमा पनि कसरी भाषा दुई सय वर्षपछि परिवर्तन भएको छ, शब्दहरू त्यो पनि देखिन्छ होइन। कि त शक्ति नभन्नु कि त चिनिदिनु क्या न भन्छ नि भोली भोली भोली हुँदैमा सब गएर बितिको बक्सियोस् आज झोली। यो बक्सियोस् आज झोली भनेको चाहिँ मलाई जेलबाट छुट्याइदियो अब भनेर उहाँले भन्नुभएपछि यो कविता राणा शासकको हातमा पऱ्यो र उहाँहरू यो कविताबाट प्रभावित भएपछि भानुभक्तलाई जेलबाट छुटाएको थियो भन्ने भनिन्छ। यो प्रसङ्ग मैले भानुभक्तको बाचारमा हामीले यहाँहरू माझ राख्यौँ। अहिले दिउँसोको 4:32 गइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EBFM 98.1 यो साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन, र कार्यक्रम लिएर आज उपस्थित भएका छौँ विमल खरेल र म केशव शर्मा। आज खास गरी हाम्रो कार्यतालिका हाम्रो फर्म्याट अनुसार आज हामी यहाँहरूको अनुरोध गीतहरू सुनाउने कार्यक्रम थियो, तर भानु जयन्ती परेको कारणले आज हामीले त्यो अनुरोध गीतलाई त्यति नै छोडेर आज भानु जयन्तीको अवसरमा नेपाली भाषाको कुराकानी गर्दैछौँ, भानुभक्त आचार्यका बारेमा कुराकानी गर्दैछौँ र केही मिठा प्रसङ्गहरू यहाँहरूमा राख्दैछौँ। अब एउटा फेरि गीत राख्ने समय भएको छ। हामी आजको कार्यक्रममा केही साहित्यिक रचनाहरू नेपाली साहित्यका अग्रजहरूले लेख्नुभएका जसलाई पछि गीतको रूपमा रेकर्ड गरिए त्यस्ता गीतहरू हामी यहाँ सुनाउँदैछौँ। र अबको पालीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको एउटा मिठो यो कविता हो, कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो। अलिकति स्वतःमा हेर्दाखेरि चाहिँ धार्मिक भावनामा ठेस पुर्याउने खालको होइन त्यो बेलाको, तर गहिरेर हेर्दाखेरि ठुलो दर्शन छ यसमा, जीवन दर्शन छ होइन। त्यो कविता एउटा गीतको रूपमा आएको छ, नेपाली चलचित्र वासुदेवमा यो गीतलाई समावेश गरिएको थियो, रविन्द्र शर्माको स्वरमा। कार्यक्रमको अबको प्रस्तुति

0: Join us for the next popular 4EB Women's Christmas in July luncheon, and that's on Saturday the 25th of July from 12:30pm. Enjoy a fun afternoon with special guests, conversations, friendship, music, and of course, a free lunch. 25th of July here at Kangaroo Point Studios. Bring your sisters, aunties, daughters, or even your neighbour. All women are welcome. Please confirm your attendance with the office at 4EB on 32408600 or email info@4eb.org.au.
1: कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ. हामी यो कार्यक्रम यहाँहरू माझ लिएर आउँछौँ प्रत्येक हप्ता आइतबार, हप्तामा एक दिन एक घन्टा. र कतिपय लाग्दो पनि हो यो कार्यक्रम किन, जबकि तपाईँको युट्युबमा होइन अनलाइन चाहिँ चौबिसै घन्टा गीत सङ्गीत सुन्न पाइन्छ, जे चाह त्यही पढ्न पाइन्छ होइन. सतहमा हेर्दाखेरि त्यसो देखिए तापनि हाम्रो उद्देश्य पनि नेपाली भाषालाई तपाईँ हामी बिच यसरी एउटा जीवित राख्नु हो. नेपाली भाषा, नेपाली कला, संस्कृति, साहित्य, सङ्गीतलाई तपाईँ हामी बिच एउटा यसलाई अझै पनि प्रासङ्गिक बनाउनु हो, समुदायलाई यो काममा इन्भल्भ गराउनु हो. त्यो हिसाबले पनि यो कार्यक्रम आफैमा अर्थपूर्ण छ, महत्त्वपूर्ण छ. यो कार्यक्रम खालि विमलजी अथवा म मात्र होइन, यो सम्पूर्ण समुदायको कार्यक्रम हो. हामी एउटा पात्र हौँ जसले समुदायको प्रतिनिधित्व गरेर यहाँसम्म आइपुग्छौँ. यो कार्यक्रम यहाँहरूकै कार्यक्रम हो र यहाँ सधैँ यहाँहरूको साथ सहयोगको हामी अपेक्षा गर्दछौँ.
2: निश्चय पनि त्यसै भएर हामी हरेक हप्ता भन्ने गर्दछौँ यहाँहरूको यो कार्यक्रममा चाहिँ नि हामीसँग धेरै त्यस्ता चाहिँ नि अरू जनशक्तिहरू उपलब्ध छैनन्, सीमित स्रोत साधनका बावजुद पनि यो कार्यक्रमलाई हामीले हरेक हप्ता साप्ताहिक रूपमा निरन्तरता दिइरहेका छौँ. निरन्तरता दिने हामीले एउटा प्रण चेष्टा गरेका छौँ. यहाँहरूमध्ये कोही कसैलाई पनि यस भाषाका यस्तै किसिमका कार्यक्रमहरूप्रति विशेष अभिरुचि छ, यहाँहरू प्रतिबद्ध भएर जोडिन चाहनुहुन्छ भने यहाँहरू सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ. यो कार्यक्रम भविष्यमा यहाँहरूले नै चलाउनु पर्ने पनि हुन्छ, यो दोस्रो पुस्ताको हातमा त यो अवश्य जानै पर्छ एक दिन. त्यसै भएर हामी यो हरेक हप्ता यस्तै किसिमको हामी यहाँहरूमा यो आग्रह पनि गर्दै आएका छौँ. र हामी यो कार्यक्रमको लगभग 40 मिनट पनि सकिएको छ, अब केवल 20 मिनट मात्र बाँकी रहेको छ. आजको कार्यक्रम समग्र रूपमा हामीले आदिकवि भानुभक्त आचार्यज्यूप्रति समर्पित गर्दै उहाँप्रति त्यो नै उहाँप्रतिको श्रद्धा सच्चा श्रद्धाञ्जलि हुन्छ भन्ने हेतुले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ. तथापि पनि हाम्रो कार्यक्रमको संरचनागत हिसाबले अर्कै हुनुपर्ने थियो आज. अघि दाईले जुन महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीतभन्दा अगाडि एउटा भानुभक्तीय एउटा कविता पनि हामीले वाचन गरेर सुनाएका थियौँ. भाषाकै कुरा गर्दाखेरि मलाई दिमागमा चाहिँ नि दाईले बोल्दै गर्दाखेरि छ्यास त्यो छोयो. एउटा कविता, एउटा सिर्जना, गीत अथवा निबन्ध जेसुकै होस्, शब्दहरू कति प्रभावशाली, कति शक्तिशाली हुँदो रहेछ र एउटा समग्र एउटा कविताले समाजमा चाहिँ नि कस्तो किसिमको एउटा चाहिँ नि एउटा एउटा परिवर्तनको वाहक बन्न सक्छ. एउटा चाहिँ नि भनौँ न सत्ताधारीहरूलाई या अथवा कुनै पनि चाहिँ नि निरङ्कुशवादीहरूलाई या कसलाई पनि कस्तो किसिमको धावा बोल्न सक्छ भन्ने कुरा एउटा चाहिँ नि आफू झ्यालखानामा बस्दै गर्दाखेरि पनि एउटा लामखुट्टे उपियाँ उडुसलाई चाहिँ नि एउटा चाहिँ नि प्रतीक राखेर एउटा चाहिँ नि जुन उहाँले लेखेको कविताको माध्यमबाटै चाहिँ नि उनीहरू चाहिँ नि एउटा विवश भएर त्यो कविता चाहिँ नि तत्कालिक शासकहरूको हातमा परेपछि उहाँहरूलाई चाहिँ नि उसलाई चाहिँ नि जेलबाट चाहिँ नि निकालिदिनुपर्छ भन्ने जुन एउटा निर्णय लिन चाहिँ नि बाध्य भए. र त्यसभन्दा ठ्याक्कै फरक किसिमको चाहिँ नि एउटा उद्घोष गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको जुन अहिले चाहिँ नि गीती कविता नै भनौँ न यसलाई, होइन दाइ, जुन असाध्यै चाहिँ नि हाम्रो नेपाली समाजलाई नै सिङ्गो यसले चाहिँ नि उचालेको बोकेको जस्तो लाग्छ. हाम्रो समाजको जुन चेतना स्तर छ, वास्तवमा होइन दाइले भनिसक्नु भएको थियो, एउटा धार्मिक कता कता चाहिँ नि धर्मको विरुद्धमा पो हो कि भन्ने जस्तो पनि यसलाई चाहिँ नि सिधा कानले मात्र सुन्दाखेरि चाहिँ त्यस्तो पनि चाहिँ नि कता कता बुझिन सकिन्छ, तर वास्तवमा यसको अर्थै खोतालेर खेलाएर हेर्ने भने बडा गहिरो अर्थ छ। एउटा अध्यात्म पूर्वीय दर्शनको यसले चाहिँ नि सम्पूर्ण एउटा चाहिँ नि धोतक हो जस्तो लाग्छ मलाई। यो यो गीती कविता आफैमा जुन कस्ता सुन्दर लाइनहरू छन् चाहिँ कुन मन्दिरमा जाने होइन, कस्ता पूजा सामग्री कसको चढेर कसरी तछाड मछाड गरेर एउटा मन्दिरमा गएर के आर्जन गर्ने भन्ने एउटा चाहिँ नि सिङ्गो समाजको चेतनालाई नै चाहिँ नि एउटा समग्र एउटा ज्वलन्त एउटा चाहिँ नि प्रश्न तेर्स्याइदिएका छन्। र उनले भन्न खोजेको कति मिठो छ भनेर भन्दाखेरि समग्रमा एउटा मानिस आफैमा चाहिँ नि मांसपिण्ड र चाहिँ नि हाडहरूको दिवार भएको एउटा सम्पूर्णमा आफै मन्दिर जहाँ माथि सुनको छानो छ त्यही मन्दिरलाई नै उज्याल ल्याउन पहिला चाहिँ नि आफै चाहिँ नि उजेलिसकेपछि तब मात्र प्रकाशमय बनाउन सकिन्छ आफ्नो वरिपरिकोलाई भन्ने जुन यसको भाव अत्यन्त गम्भीर र चाहिँ नि अत्यन्त चाहिँ नि सुन्दर छ। त्यसैले त चाहिँ नि आज हामी यही भाषाका कुरा गरिरहेका छौँ, यसलाई किन जीवन्त राख्नुपर्छ। दाइले अघि नै पनि भनिसक्नुभयो यो कार्यक्रमलाई हरेक हप्ता यसरी हामीले चाहिँ नि निरन्तरता दिइराख्नुको कारण र तपाईँहरूलाई पनि हामीले कता कता कोट्याइरहनु सधैँभरि चाहिँ नि झकझकै रहनु है हामीसँग जोडिदिनुहोस् हामीलाई अलिकति हौसला दिने गर्नुहोस् हामीलाई अलिकति चाहिँ नि के कस्तो हुन्छ आफ्नो ठाउँबाट चाहिँ नि सहयोग समर्थन गरिदिनुहोस् भनेर हामी सधैँभरि भनिरहेको कारण पनि यही यो भाषा रहे हामी रहन्छौँ। हामी जहाँसुकै गए पनि हाम्रो पहिचान रहन्छ, हाम्रो समग्र एउटा चाहिँ नि चिनारीले एउटा जीवन्तता पाउँछ र विशेष गरी आज भानु जयन्तीको अवसरमा यी यस्ता कुराहरू चाहिँ नि मजाले गर्न पाउँदा त अझ हामी त मजाले आज चाहिँ नि टन्न चाहिँ नि भोको पेट पनि भरिएको जस्तो अनुभूति भइरहेको छ दाइ।
1: धन्यवाद विमलजी। भानुभक्तै कुरा गर्दा एउटा अर्को मिठो कविता छ यो बालाजुको बारेमा। कुनै दिन त्यही काठमाडौँ आउने क्रममा बालाजु घुम्न जाँदाखेरि बालाजुको 22 धारा देखेपछि यति आनन्द लाग्यो भानुभक्तलाई, उसले एउटा कविता लेखे, यति दिनपछि मैले आज बालाजी देख्या, पृथ्वी तलभरिमा स्वर्ग हो जानी लेख्या, वरिपरि लहराका झुली बस्ने चरा छन्, मधुर वचन बोली मन लिँदा क्या सुरा छन्, यहाँ बसेर कविता यदि गर्न पाऊँ, यसदेखि शोखहरू थोक मके चिताउँ, उसमाथि झन् असल सुन्दरी एक नचाउँ, खैचेर सुन इन्द्रकन स्वर्ग यहीँ बनाऊ। उनले बालाजु 22 धारालाई स्वर्गसँग तुलना गरेका छन्। मिठो कविता मैले यहाँहरूमा वाचन गरेँ, फेरि एउटा हामी गीत राख्छौँ। यो पनि साहित्यिक कृति नै हो, कवि शिरोमणि लेखनाथ पौडेलको। यसमा पनि ठुलो दर्शन छ, बडाले जो गर्यो काम, यसको हर पङ्क्तिमा एउटा दर्शन छ, यति मिठो छ यो कविता। त्यसलाई लोचन भट्टराईले गाउनु भएको छ। कार्यक्रमको अबको साङ्गीतिक कोशेली यहाँहरूको लागि

0: यो स्वर थियो लोचन भट्टराईको, रचना थियो कवि शिरोमणि लेखनाथ पौडेलको। विमलजी के भन्दै हुनुहुन्छ?
1: होइन दाइ,
0: अब एउटा कार्यक्रममा अर्को एउटा नेपाली साहित्यकारलाई आज सम्झन चाहन्छौँ, कवि ईश्वर बल्लभ। 11 जुलाई हिजो मात्र उहाँको जन्म जयन्ती परेको थियो, अवसरमा आज कार्यक्रममा उहाँलाई सम्झन चाहन्छौँ। ईश्वर बल्लभ नेपाली साहित्यका एकजना प्रतिभाशाली कवि, गीतकार, सम्पादक र चिन्तक हुन्। तपाईँहरूले यदि नेपाली साहित्यमा रुचि राख्नुहुन्छ भने एउटा एउटा आयाम छ नेपाली साहित्यमा, तेस्रो आयाम जसलाई आयामेली आन्दोलन पनि भनिन्छ, त्यसमा 3 कविहरू ईश्वर बल्लभ, बैरागी काइला र इन्द्रबहादुर राईले दार्जिलिङबाट नेपाली साहित्यमा नयाँ दृष्टि, भाषा शैली र विचारको प्रयोगात्मक अभियानका रूपमा यसलाई स्थापित गरेका थिए, जसलाई आधुनिकतामा थियो अर्को एउटा आधुनिकता भनेर पनि नेपाली साहित्यमा भनिन्छ। ईश्वर बल्लभको जन्म काठमाडौँमा भएको थियो र उहाँको खास ईश्वर बल्लभ भट्टराई हो उहाँको पुरा नाम, र उहाँले बाल्यकालदेखि नै कविता, गीत आदि लेख्नुहुन्थ्यो। 2012 सालमा दार्जिलिङबाट प्रकाशित पत्रिका थियो भारती, जसलाई पारसमणी प्रधानले सम्पादन गर्नुहुन्थ्यो, त्यसमा उहाँको पहिलो कृति प्रकाशित भएको थियो। ईश्वर बल्लभ काम गर्ने, जागिर खाने सिलसिलामा नेपालको तराई हुँदै कुनै दिन दार्जिलिङ पुग्नुभएको थियो, जहाँ उहाँले अध्यापन पनि गर्नुभयो, एउटा ठेकेदारको काम पनि गर्नुभयो, र त्यही क्रममा उहाँ दार्जिलिङमा रहेका साहित्यकारहरू, दार्जिलिङमा रहेका सङ्गीत सर्जकहरूसँग नजिक हुनुभयो, र उहाँले दार्जिलिङ र काठमाडौँको बिचमा एउटा सेतुको काम गर्नुभयो, एउटा पुलको काम गर्नुभयो, र भनिन्छ नारायण गोपाललाई दार्जिलिङसम्म पुर्याउने, नारायण गोपाललाई गोपाल इन्द्रसँग मितिरी लगाउने मात्र नभएर नारायण गोपालको जीवन सङ्गिनी पनि खोज्ने काममा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो। नेपाली साहित्यले, नेपाली सङ्गीतले, नेपाली कलाले उहाँलाई सदैव एउटा चिन्तकको रूपमा पनि चिन्दछ। उहाँका कविताहरू एकदम जटिल हुन्छन्, गीतहरू पनि जटिल छन्, तर त्यो गीतहरूमा यति धेरै गहिरो अर्थ रहन्छ र गीतमा एकदम संवेदनाहरू पनि बढी हुन्छन्। उहाँको व्यक्तिगत जीवनमा पनि धेरै यस्ता घटनाहरू भएका छन्। उहाँको बुवा राणा शासनको पालामा जेलमा पढ्नुभएको थियो, उहाँकै आमाले उहाँकै अगाडि आत्महत्या गर्नुभएको थियो, यी सब कुराहरू उहाँको जीवनमा, उहाँको लेखनमा पनि देखिन्छ। र उहाँले मैले अघि पनि भने उहाँका गीतहरू एकदमै गहिरा हुन्छन् र धेरैले बुझ्न गाह्रो हुन्छ भनेर भनिन्छ। कुनै बेला नारायण गोपालले सार्वजनिक रूपमा भन्नुभएको छ, जनसाधारणले ईश्वर बल्लभका गीत बुझ्न गाह्रो छ भन्छन्, तर उहाँका उहाँको जीवन बुझियो भने गीत बुझ्न गाह्रो हुँदैन। यो नारायण गोपालको आफ्नै शब्द हो। उहाँले सम्पादकको रूपमा टुकी, प्रज्ञा, फुलपात, पत्कर र तेस्रो आयाम जस्ता पत्रिकाहरू सम्पादन गर्नुभएको थियो, र उहाँले थुप्रै कवि लेखकहरूलाई परिचय गराउने काम पनि गर्नुभयो, थुप्रै बहसहरूको मञ्च निर्माण गर्नुभयो। र उहाँको पुरस्कारको रूपमा यदि उहाँलाई उहाँको हेऱ्यो भने उहाँले आगोका फुलहरू हुन् आगोका फुलहरू होइनन् भन्ने कृतिका लागि विक्रम सम्बत 2029 सालको मदन पुरस्कार पनि प्राप्त गर्नुभएको थियो। उहाँका धेरै गीतहरू नारायण गोपालले गाउनुभएको छ, र एउटा गीत छ, मिठो गीत, हजार सपनाहरूको माया लागेर आउँछ, यो भक्तराज आचार्यले गाउनुभएको छ। कार्यक्रममा हामी कार्यक्रमको करिब अन्त्यतिर आइपुगेका छौँ र थोरै यो गीत सुन्छौँ, त्यसपछि हामी कार्यक्रमबाट बिट मार्नेछौँ। हामी सम्झाउँदैछौँ ईश्वर बल्लभलाई उहाँको नेपाली साहित्य गीतप्रतिको योगदान को सन्दर्भमा।

0: आज यस्तै भाषा साहित्यका कविताका कुराहरू गर्दै यसैसँग सम्बन्धित विभिन्न स्रष्टाहरूका सर्जकहरूका मिठा मिठा गीत सुनेर हामी अब यो कार्यक्रमको लगभग लगभग अन्ततिर पनि आइसकेका थियौँ। हिजो भर्खरै मात्र हामीले चाहिँ नि भानु जयन्तीसँग सम्बन्धित विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो, त्यसमा पनि हामी सरिक हुने मौका पाएका थियौँ र समग्रमा कविता सुन्न चाहिँ म पनि असाध्यै रुचाउँछु। दाइले त आफै पनि असाध्यै मिठो मिठो कविताहरू सुनाउनुहुन्छ। हिजो पनि उहाँले एउटा दोसाँध भन्ने कविता सुनाउनु भएको थियो। वास्तवमा अहिले उहाँले ईश्वर बल्लभको नाम लिइरहँदा आप्रवासमा चाहिँ नि विशेष गरी उहाँ सक्रिय कवि हुनुहुन्छ अहिले ब्रिस्बेनमा डाक्टर केशव शर्मा, कता कता उहाँको दोसाँधमा पनि त्यस्तै त्यस्तै झल्को आउने किसिमको त्यस्तै खालको कविता हिजो सुन्ने मौका पायौँ। त्यसको लागि दाईलाई धन्यवाद। जावेद अख्तरबाट प्रेरित भएर लेखेको भन्ने थाहा पाएँ। अब अलि पछाडि यसबारेमा अझ हामी चाहिँ नि घर जाँदा यसबारेमा थप चाहिँ नि कुराकानी त गरौँला नै। र समग्रमा अघि ईश्वर बल्लभको भन्नुभयो, वास्तवमा कविता भनेको चाहिँ नि एउटा कापी र कलम होइन, त्यो त केवल साधन मात्रै हो होइन। वास्तवमा चाहिँ नि कविता कहाँबाट चाहिँ नि जाग्छ, कहाँबाट प्रस्फुटन हुन्छ, कहाँबाट चाहिँ नि छछल्किन्छ भन्ने कुरा चाहिँ नि मान्छेको एउटा चाहिँ नि समग्र मान्छेको एउटा व्यक्तित्व एउटा वातावरण त्यो मान्छेको पृष्ठभूमि के हो, कहाँबाट ऊ कसरी चाहिँ नि उद्वेलित छ त्यसमै चाहिँ नि निर्भर हुन्छ लाग्छ। उसको समग्र एउटा दृष्टिकोण, समाजलाई हेर्ने दृष्टिकोण, देशलाई हेर्ने, प्रकृतिलाई हेर्ने दृष्टिकोणबाट चाहिँ नि एउटा मिठो कविता चाहिँ नि मलाई जन्मन्छ जस्तो लाग्छ। त्यस्तै ईश्वर बल्लभलाई पनि मैले त्यसै गरी नै चिन्छु है। उहाँलाई भन्नुभयो उहाँले लेखेको कविताहरूभन्दा उहाँको जीवन चाहिँ नि अझ जान्ने कोसिस गर्यो भने कविताहरू आफै छर्लङ्ग हुनेछन् भन्ने जस्तै बडा राम्रो चाहिँ नि पङ्क्ति कार्यक्रमको अन्तिममा चाहिँ नि मैले सुन्ने मौका पाएँ। त्यसको लागि पनि दाईलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रममा समग्र रूपमा चाहिँ नि हामीले यस्तै यस्तै भाषा साहित्य सम्बन्धी नै कुरा गऱ्यौँ। अब अन्त्यमा हाम्रा कार्यक्रम सुनेर बसिरहने श्रोता दर्शकहरूको लागि चाहिँ नि के भनेर आगामी हप्तासम्मको लागि बिदा माग्ने, अब दाइले भेट मार्नु
1: त्यहाँहरू सबैलाई अहिलेसम्म हामीलाई सुनिदिनु भयो यसको लागि धन्यवाद। फेरि अर्को हप्ता हामी यसै गरी भेटघाट गर्ने नै छौँ। तबसम्म विमल खरेल र म केशव शर्मा हामी दुवैजनालाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।